0: بسم اللہ الرحمن الرحیم اسیں سم مخاطب ہوں جی مہرا پر ایف ایم 94 تا پروگرام صحت جی گال سان کرے حاضر خدمت اوہاں جو پینجو میزبان حاکم علی جسکانی سامن جی خوش تو جہان خوش جی واہے تو جہان واہے اسیں ہمیشہ یہی دعا دیندا ہوں تہاں جتے بھی ہوجو شال صدا خوش ہوجو آباد ہوجو پروگرام صحت جی گال میں اساں جے اسٹوڈیو میں موجود ہوں ہن سندھ جا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کہ مختلف بیمارن بابت جان دیندا آہن ڈاکٹر صاحب جو خاص مہربانیوں آہن محبتوں آہن جو پینجو قیمتی وقت کڈھی کرے اساں جے اسٹوڈیو میں اچن تھا ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچھر آچر ایں سومر تے صبح جو 10 کھا شام 5 وگے تائیں جرمن ہومیوپیتھی کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن ہر جمعے چھنچھر ایں آچر تے ڈاکٹر صاحب جی چیک اپ فیس بالکل مفت ہوندی ہے بالکل فری ہوندی ہے تماں اساں جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-2196-851 نمبر اواں کے ایک دفعہ بیہر آؤں نوٹ کرائیں دو ہلاں تھو 0301-2196-851 یعنی 0301-2196-851 ڈاکٹر صاحب سندھ جا مشہور و معروف ڈاکٹر آہن ہومیوپیتھی کنسلٹنٹ ایں فیملی فزیشن کا بھی بیماری لا علاج ناہی اواں کے مایوس ناہے تھیانو شفا دین والی ذات اللہ تعالیٰ جی آہی ڈاکٹر صاحب علاج کندو آہی جے کہ لا علاج تھی کرے مریض کراچی کھا بھی موٹی تھا اچن حیدرآباد کھا موٹی تھا اچن پیا بین وڈن اسپتال میں تھی موٹی نہ ہن جڑے ڈاکٹر صاحب وٹ نہ ہن تے اللہ تعالیٰ ڈاکٹر صاحب جی ہتھ میں اڑی کا شفا رکھی آہی جڑے ڈاکٹر صاحب پنجو علاج شروع کرے تو اوے صحت یاب تھی ونجن تھا شفا یاب تھی ونجن تھا اللہ سے انہن کے شفا عطا فرمائے تو گردے دی پتھری ہوجے مسانے دی پتھری ہوجے پتے دی پتھری ہوجے نک دی ہڈی ودیل ہوجے گلے جا گدود ودھی ونجن تھا انہن جو بغیر آپریشن جے کامیاب علاج کندا آہن ان کا علاوہ سندھن جو سور جوڑن جو سور گوڈن جو سور کنجرگ جو سور ہے نظر جی کمزوری کن میں سور ہے یا کن جنجا وہن تھا مادے جو سور ہے مادے جی السر ہے گردن جو انفیکشن ہے چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڑیوں یا بارن جو قد نہ ودھن یا موٹاپے وغیرہ جو ڈاکٹر صاحب کامیاب علاج کندا آہن تماں سنج پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-2196-851 اسیں ڈاکٹر صاحب سے مخاطب تھیندا سیں ڈاکٹر صاحب جو مہربانیوں آہن محبت آہن جو پینجو قیمتی وقت کڈی کرے اساں جے اسٹوڈیو میں اچن تھا ڈاکٹر صاحب سب کھا پہریاں تے اسیں اواں کے خوش آمدید چوندا سیں ٹھیک آیو طبیعت ٹھیک آیو اواں جی
1: جس اللہ تعالی دے احسان
0: اج کیڑے موضوع بابت جان دیندا سیں
1: اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم صلی اللہ علیہ وسلم پہریاں تے سب تعریفوں رب پاک جو جکو اساں کے جارے تھو خارائے تھو روزی دے تھو خوشی دے تو سبنی زمینی آسمانی آفتن کا محفوظ رکھے تو اصل پروگرام سے اچھی گال کوشش کردا ہوں تو جے بھی اساں جا بدھندڑ ہیں لسنر ہیں یا جے کے فیس بک تے اساں کے دسندڑ ہیں انہن جے لائے ایکڑی اویئرنیس طور تے جے کے بیماریوں ہوندی ہیں مختلف بیماریوں ہیں انہن جی اویئرنیس جے لائے یہ پروگرام ہوندو ہے پر کوشش کردا ہوں تو ہر ایک وہ گال جے کی پیشنٹ کے نہ ہوندی ہے خبر ایں پوئے جے کنے ہن پروگرام جے توسس ان کے اے خبر پے جی ویندی ہے تے ہی اساں کے تکلیف ہن سبب جے کرے تھی تھی تے بہو ان حساب سان پان بھی فرسٹ ایڈ دی سکنا نا جلد از جلد انہیں ڈاکٹر وٹ پہنچنا ہے نا اوتے دکھائی نا اڑے طریقے سان بیمارن جے حوالے سان گال کیوں تے بیمارن میں جی وات جو خور ساریوں بیماریوں خرابیوں تھیندی ہیں جی وات پچی پندو ہے وات میں چھالا تھی ویندا ان جا کیڑا اسباب ہوندا ہیں اے چھو تھیندیو ہیں یا جے کنے تھی ونجن تھیوں تو ان کے لئے کرن گرجے فرسٹ ایڈ کیڑی کرن گرجے یا دوا کیڑی وٹن گرجے تو جی ماں گال کئی تو جو مثال ایکڑو وات پچی پے تو وات میں چھالا تھی پون تھا ان جا خوڑ سارا اسباب ہوں مثلاً ایکڑو ڈسو ایکڑی تو جو ہے سو لائکن پلیوس اساں ایکڑی یعنی آٹو امیونی ڈیزیز ہے جن کے اساں آٹو امیونی ڈیزیز ان کے چبو ہے تو جدید جے پانچ ایکڑو امیونٹی سسٹم ہوں جدید وہ سیلز ख़ुदि पंहिंजा सेल्स जॾहिं कमज़ोर थी वेंदा आहिनि, यानी हू पहिरां फाइट कंदा आहिनि जेके ॿाहिरां बैक्टेरिया ईंदा आहिनि उन्हनि सां, त जीअं ॿाहिरियुनि बैक्टेरियाज़ खे अंदरि अचणु न ॾियनि। पोइ अहिड़े तरीक़े सां जॾहिं पाण उहे कमज़ोर थी पवंदा आहिनि त पोइ जेको आहे उहे बैक्टेरियाज़ अंदरि अचणु थी वेंदा आहिनि। इन खे ऑटो इम्यूनिटी डिज़ीज़ चइबो आहे। अहिड़े तरीक़े सां हीअ बि उन बीमारी जो हिकिड़ो क़िस्म आहे। ऐं कहिड़ी बि उमिरि में थी सघे थी, ऐं कंहिंखे बि जेको आहे सो थी सघे थी, औरत खे थी सघे थी, मर्द खे थी सघे थी। ख़ासि करे मर्दनि खे जेको आहे उमिरि जे हिसाब सां ॻाल्हि कयो त 40 सालनि खां बाद में जेको आहे सो वधीक इहे चांसिस हूंदा आहिनि। ऐं जीअं मां वजह ॿुधाई त ऑटो इम्यूनिटी डिज़ीज़ आहे, उनखां अलावा ॿियूं बि होड़ सारियूं वजहूं आहिनि। हिकु त जेको आहे सो यानी पेट जी ख़राबी थी वेंदी आहे, घणे टाइम खां घणनि खे कब्ज़ रहंदो आहे उन जे करे हूंदो आहे, या फैमिली हिस्ट्री में कंहिंखे हेरिडिटी में हूंदो आहे त उनजे करे बि जेको आहे सो थी वेंदा आहिनि, या वरी जेको आहे सो कुझु अहिड़ियूं घणे टाइम ताईं कुझु मेडिसिन्स खाइबियूं जिन जा साइड इफ़ेक्ट्स हूंदा आहिनि, उनजे करे बि जेको आहे सो माउथ अल्सर थी वेंदी आहे, या वात जा जेके छाला आहिनि उहे थी वेंदा आहिनि, या जेको आहे सो गर्म खाधो माण्हू यकदमि खाईंदो आहे या ब्रुश कंदो आहे को उहो लॻी वेंदो आहे, या जेको आहे सो एनी प्रॉब्लम्स, ॿिया खोड़ सारा अहिड़ा प्रॉब्लम्स हूंदा आहिनि, गर्म ज़्यादा जेके शयूं हूंदियूं आहिनि ज़्यादा इस्तेमालु करण सां जेको आहे सो इहे वात जा जेको आहे सो छाला थी वेंदा आहिनि। ऐं पोइ जॾहिं थी वेंदा आहिनि त उनजो अहसासु कीअं थींदो आहे, यानी अव्हांखे ख़बर कीअं पवंदी आहे त अव्हांखे तकलीफ़ कहिड़ी थींदी आहे। उहा तकलीफ़ इहा ई हूंदी आहे त हिकु त जेको आहे सो अव्हां ॾिसंदो त घणनि जी, यानी हिकु त मां पहिरियों ई ॿुधायमि त छालो थी वेंदो आहे, ऐं उनखां पोइ छाले हुजण सां गॾो गॾु घणनि जी ज़बान जेको आहे सो सुजी बि वेंदी आहे, घणनि जी ज़बान में छो जो खोड़ सारा क़िस्म हूंदा आहिनि छालनि जा, वात जे पचण जा, घणनि जी ज़बान जेको आहे सो पची पने ॾारूं ॾारूं थी वेंदी आहे, घणनि जी ज़बान सुजी वेंदी आहे, घणनि जी ज़बान ते अछा चुटा थी वेंदा आहिनि, घणनि ते जेको आहे सो ईअं छाला निकिरी ईंदा आहिनि, ॻाढ़ी थी वेंदी आहे बिल्कुलु। पोइ उनजे करे माण्हू खाइण पीअण खां जेको आहे सो रहिजी वेंदो आहे, खाई पी सही तरीक़े सां न सघंदो आहे, यानी ॻाढ़ो मिर्च त बिल्कुलु ई बर्दाश्त न थींदा आहिनि, लेकिन ॿी आम जेकी शइ हूंदी आहे उहा बि जेको आहे सो यानी न हली सघंदी आहे। इवन पाणी बि जेको आहे सो अव्हांखे जेको आहे सो तकलीफ़ ॾींदो आहे। त इन तकलीफ़ जी सूरत में जेको आहे सो अव्हांखे हिकु त केयर करणु घुरिजे। केयर कहिड़ी हूंदी आहे जी मां पहिरें ई ॿुधाई त जेको आहे सो हिकु त यानी स्ट्रेस नाहे वठिणो, स्ट्रेस जे करे बि इहे प्रॉब्लम्स थींदा आहिनि। हिकु त स्ट्रेस नाहे वठिणो, आराम जो ख़ासि ख़्यालु रखिणो आहे, थधियुनि शयुनि जो इस्तेमालु करिणो आहे, मिसलनि ॾही आहे, ॾही हिकिड़ो बहितरीन सोर्स हूंदो आहे, ॾही खे इस्तेमालु करे सघो था। उन खां अलावा जीअं ग्लिसरीन पेस्ट ऐं हेड आहे ऐं पाणी जी पेस्ट ठाहे उहा ज़बान ते लॻाइबी आहे। हिकिड़ा देसी टोटका बि असां हिन प्रोग्राम में गॾो गॾु ॿुधाईंदा आहियूं त जीअं असां पंहिंजे समयन खे फस्ट एड तौर ते असां ॿुधाए सघूं त हू यकदमि जेको आहे सो हुन ते हैवी थी सघनि, बीमारी ते हैवी थी सघनि, कंट्रोल करे सघनि। त इहे हिकिड़ा घरेलू टोटका हूंदा आहिनि जेके असां ॿुधाईंदा आहियूं। उनखां अलावा सौंफ तव्हां चूसे सघो था, फूदनो जेको आहे सो तव्हां जेको आहे सो इस्तेमालु करे सघो था। ऐं सभ खां बहितर ऐं सभ खां वधीक जेकी ॻाल्हि हींअर रखंदासीं उहा आहे होम्योपैथिक मेडिसिन्स। बजाए तव्हां का ॿी मेडिसिन्स इस्तेमालु कयो त होम्योपैथिक में असांजा खोड़ सारा अहिड़ा पेशंट्स आहिनि जिन खे इहे तकलीफ़ूं थींदियूं आहिनि, असां पंहिंजी जॾहिं दवाऊं हुननि खे ॾिनियूं आहिनि त अलाह ताला जी महिरबानी सां बग़ैर कंहिं साइड इफ़ेक्ट्स जे उहे बिल्कुलु जेको आहे सो ठीकु थी वेंदा आहिनि। इवन एतिरे क़दुरु जेके हू यानी ॻाल्हाए कोन सघंदा आहिनि इन वात पचण जे करे, छालनि जे करे, खाइण पीअण उन्हनि जो ख़तमु थी वेंदो आहे। ऐं उन्हनि पेशंट्स खे पछाड़ी में जॾहिं उनखे फ़र्क़ु पवंदो आहे, परे परे खां उहे पेशंट असां वटि ईंदा आहिनि, जॾहिं पहिरियां मुख़्तलिफ़ ॿियनि डॉक्टर साहिबान ॾे वञी ॿियो इलाजु कराए थकिजी पवंदा आहिनि त पोइ असां वटि ईंदा आहिनि। ऐं पोइ जॾहिं हुननि खे फ़र्क़ु न पवंदो आहे त असांजी दवाउनि मां हुननि खे अलाह ताला जी महिरबानी, छो जो शिफ़ा ॾियण जी ज़ात रब ताला जी आहे। लेकिन असां वटि होम्योपैथिक ट्रीटमेंट ख़ासि करे जर्मन होम्योपैथिक क्लिनिक असांजी मेहराबपुर में मौजूदु आहे, जिते हफ़्ते जा 6 ॾींहं जेको आहे सो मौजूदु हूंदा आहियूं, जिते जुमो छंछरु आचरु स्पेशली चेकअप फीस असां फ्री जेको आहे सो रखी आहे, सूमर अरबा ख़मीस जेको आहे सो ॿिया ॾींहं मौजूदु आहियूं। अंगारे जो ॾींहुं असांजो क्लिनिक बंदि हूंदी आहे। ख़ासि करे ईअं बि थींदो आहे जो अंगारो असांजी क्लिनिक बंदि हूंदी आहे, लेकिन खोड़ सारा असांजा जेके पेशंट आहिनि उहे अंगारे जे ॾींहुं बि अची करे असांखे कॉल कंदा आहिनि त असां तव्हांजो वेट पे कयोसीं। लेकिन हिकिड़ो ॾींहुं बि हफ़्ते में मोकल हर कंहिंजे लाइ रेस्ट ज़रूरी हूंदी आहे। याकिम साहब,
0: तव्हां वरी अंगारे वारे ॾींहुं माना हू छुटी करे छॾी आहे, त माण्हू काफ़ी ईअं सम्झंदा आहिनि त जुमो मोकल हूंदो,
1: इनजे करे
0: ईअं बि थींदो आहे। पर तव्हां वरी जुमे जो हिकिड़ो भलारो ॾींहुं सम्झी करे, ऐं बाक़ी इहो हिकिड़ो सुठो अमल बि आहे त उन ई ॾींहुं तव्हां हिकिड़ो मिसाल पंहिंजी या तव्हांजी कंपनी आहे उहा सदको कॾहिं थी या केर कॾहिं थी या उन्हनि जे हिकिड़े पंहिंजे सोच मुताबिक़ त जेकी चेक फीस आहे उन्हनि फ्री कई आहे सिर्फ़ु आवाम जी ख़िदमत जे लाइ, जेके ग़रीब माण्हू आहिनि नथा पहुची सघनि पिया उहे लाज़मी अची करे यानी उतां दवा वठी सघनि या पंहिंजो चेकअप कराए सघनि। छो जो अॼुकल्ह इहो आहे त जेको सिर्फ़ु कंहिं बि डॉक्टर वटि आम वटि वञे थो त उनजी ख़ाली चेकअप फीस ही 400 रुपया 500 रुपया, वॾा डॉक्टर त हिन महिल 2000 खां बि क्रॉस करे विया आहिनि, 1500 बि जेको आहे सो ख़ाली चेकअप जी जेका फीस हूंदी आहे उहे था वठनि पिया, पोइ जेको आहे सो ट्रीटमेंट अञा अलॻि हूंदी आहे, मेडिसिन अलॻि हूंदी आहे। जेके दोस्त सां फेसबुक ज़रिए गॾु आहिनि उन्हनि खे बि ख़ुशि आमदीद चवंदा हलंदासीं, उन्हनि जूं मोहबतूं आहिनि शाल उहे बि आबाद हुजनि ख़ुशि हुजनि। असांजे जेके दोस्त आहिनि तमामु घणी महिरबानी। मां हिकु फेसबुक जो असांजो तमामु बहितरीन ऐं हिकु सिंध जो वॾो सिंगर बि आहे माशाला, असांजो तमामु बहितरीन दोस्त बि आहे फ़क़ीर एजाज़ अली ख़ासकली साहिबु, तमामु घणियूं असांजे दिलि मोकिलियूं आहिनि, हार्ट्स मोकिलियूं आहिनि, इहे असांजे
1: प्यार आहे,
0: प्यार आहे, मोहबत आहे, ऐं मोहबतूं आहिनि, यानी हिकिड़ी मोहबत न हज़ार
1: मोहबतूं।
0: साईं तालबल मौला वांगुरु त मूं वटि मोहबत जा आहिनि मणे, सो एजाज़ साहिब जी बि दिलि में असांजे लाइ माना मोहबत जा मणे आहिनि। सो ईअं ई असीं उहो चई सघूं था, ॻोठ वलीदाद खान लुंड खां मोहम्मद सिद्दीक लुंड बि फेसबुक ज़रिए असां गॾु आहे, एजाज़ साहिब असांखे सलाम चए पियो, वालेकुम असलाम मुंहिंजा भाउ, शाल आबाद हुजो, ख़ुशि हुजो, असांजो बि दुआऊं असां गॾु आहिनि। दोस्तो तव्हांखे ॿुधाईंदा हलूं त असांजे स्टूडियो में मौजूदु आहिनि सिंध जा मशहूरु व मरूफ़ डॉक्टर प्रोफेसर मंज़ूर हुसैन मेमण साहिबु, जेके हिकु मुल्की सतह जा डॉक्टर आहिनि। डॉक्टर साहिब जूं ख़ासि महिरबानियूं आहिनि, मोहबतूं आहिनि, जो पंहिंजो क़ीमती वक़्तु कढी करे असांजे स्टूडियो में अचनि था, ऐं असांजे अवाम खे जेके असांजा ॿुधंदड़ आहिनि उन्हनि खे यानी नॉलेज ॾियण जे लाइ, ॼाण पहुचाइण जे लाइ सिहत वधीक हसास प्रोग्राम हूंदो आहे। जो आउं दोस्तनि खे इहो ई चवंदो आहियां त भई तव्हां ॿियनि दोस्तनि खे मौक़ो ॾियो जो लाज़मी यानी इन जे ॿुधण सां काफ़ी अहिड़ा दोस्त आहिनि जिन खे हिकु फ़र्क़ु बि पवंदो आहे, काफ़ी डॉक्टर साहिब जे ॾस ते सिहत याब थी वेंदा आहिनि, काफ़ी वरी डॉक्टर साहिब वटि अची वञनि था या उन्हनि खे मौक़ो मिलंदो आहे हिकिड़ो कंहिं सुवाल पुछण जो या सिहत बाबति मालूमात जो, त असांजे स्टूडियो में मौजूदु आहिनि डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु। डॉक्टर साहिब जो ख़ासि महिरबानियूं, तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल बि शामिल थी सघो था, 0301-2196-851, 0301-2196-851। त डॉक्टर साहिब खे असीं भलीकार बि चवंदासीं। डॉक्टर साहिब कॉल जी तरह वेंदासीं त ॾिसूं किथां जो कॉलर असां सां गॾु आहे। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम साईं।
0: साईं मुंहिंजा केरु सां पियो ॻाल्हाए? ख़ुश आमदी चऊं था सोलंगी साहिबु, ठीकु आहियो? तबियत ठीकु आहे? जी मुंहिंजा साईं, को मसलो ई न आहे, पोइ अवां जे लाइ इहो वेझो आहे, मां बधेरो जतोई या मेहरापुर एॾो परे आहे ई कोन, 15-20 किलोमीटर जे डिस्टेंस ते आहे, तव्हां आसानी सां हलिया अचो। सुभाणे ई डॉक्टर साहिब खे ॾेखारियोसि, इलाजु करायोसि, अलाह साईं जी ज़ात शिफ़ा ॾियण वारी आहे, को मसलो ई न आहे, इनशाला सिहत याब थी वेंदो।
1: हिन वक़्तु जेकी पोज़ीशन आहे, हर ॿियो शख़्स मादे जी बीमारियुनि में मुबतला आहे, उनजूं खोड़ सारियूं वजूहात आहिनि। हिकु त जेको आहे सो असांजो पाणी जेको आहे सो ख़राब थी चुको आहे, उन खां पोइ जेको आहे सो जेके ॿाहिरि गर्म अशिया जेको आहे सो या जेके हार्ड शयूं असां इस्तेमालु कयूं था, बर्गर वग़ैरह या बारबिक्यूज़ वग़ैरह अहिड़ियूं शयूं, गर्म शयूं, चांहि जो इस्तेमालु घणो, स्मोकिंग, स्ट्रेस, निंड जो सही न हुजणु, इहे खोड़ सारियूं वजूहात आहिनि मादे जे बीमारियुनि जो सबबु बणिजी वियूं आहिनि। इन जे करे पहिरियों त इन्हनि शयुनि ते कंट्रोल करणु घुरिजे, उन खां पोइ पाणी जो इस्तेमालु अवां ज़्यादा कयो, ऐं उन खां पोइ विटामिन सी जो इस्तेमालु ज़्यादा कयो, खीर जो इस्तेमालु ज़्यादा कयो, फ्रूट्स इस्तेमालु कयो, ॾही इस्तेमालु कयो, सौंफ़ हर खाधे खां बाद में जेको आहे सो तव्हां जेको आहे सो चुटकी इस्तेमालु कंदा कयो, उन सां छो जो हीअ हिकिड़ी कुदरती शयूं आहिनि, ऐं पहिरें तव्हां ॾिसो त को बि इलाजु मौजूदु न हूंदो, इहे ई शयूं हूंदियूं, ऐं असांजा वॾा बि असांखे इहे शयूं ॿुधाईंदा हुआ, ऐं इहे शयूं इस्तेमालु करण सां ई अव्हांखे रिलीफ़ मिली सघंदो। ॿिए नंबर ते मादे जी बीमारी जे लाइ होम्योपैथिक दवा इस्तेमालु कंदा कयो, उहा अव्हांखे आदि न कंदी आहे, छोटकारो ॾींदी आहे।
0: हिकु ॿियो कॉलर लाइन ते मौजूदु आहे, कॉल जे तरफ़ ईंदासीं। अस्सलाम वालेकुम।
3: वालेकुम सलाम
0: साईं, मुंहिंजा केरु साहिबु पियो ॻाल्हाए? ڈاتے دستی خان خوش آمدید چون تھا ڈاتو دستی منا تالکو ٹھری میرو لگے دو جی جی بالکل اللہ تعالی خوش رکھن دو چھا پوچھن دا منجا سائیں ڈاکٹر صاحب خان اچھا چر وارا ان میں ڈڈ نکتو ہے جی رنگ ہوندی ہے منڈری وانگر گولیا
2: جی جی
0: سبانے یہ تماں ڈاکٹر صاحب کے دکھارے ونجو ان جو علاج موجود ہے تھوڑا لاگی تو علاج کرائیس ماسیاں تو کچھ ہی ڈیئن میں ختم تھی ویسے خاص ایڈو مسئلہ نہ ہے یا کھین جو اڑے قسم جا ڈاکٹر صاحب بدائیں تاکہ پان ہی ڈاکٹر صاحب اکثر کرے پروگرامن میں ذکر کرو ہے تو 2022 کا بعد میں خاص طور پہ اسکن جا جے چمڑی جو بیماریوں ڈڈ تھو خارش تھی ان میں اضافہ تھو الحمد للہ ڈاکٹر صاحب جے کو بھی آیا الحمد للہ وہ صحت یاب تھو ان میں چھٹکارو پاتا تھیں بدھو ایف ایم بدھو ڈاکٹر صاحب وہاں بدائی ٹھیک ہے مجھے سائیں جی ڈاکٹر صاحب
1: جی سی بالکل تمام درست چ 2022 کا پوئے تو جو سو اسکن جی بیماریوں ہیں وہ تمام گھنی ودی ہوئی ہیں ان وقت جو سو کھوڑ سارا فنگل انفیکشنس جی ادے ہر وار چرے کی گال کئی جن کے اصل ایلوپیشیا ڈزیز چوندا ہوں یا ان کے فنگل بھی چی سکے تو ان کی ٹریٹمنٹ بھی کامیاب ٹریٹمنٹ اصا وٹ ہومیوپیتھک میں جو سو موجود ہے ہوں اتنے عام طور پہ تھی یہ ہے ان ادے ضرور یہ ٹوٹکا استعمال کرایا ہوں ہجمن وٹ وا اتنے جو ہے سو یہ کٹ ڈیاریندا بلڈ کڈرائیندا جو ہے سو وہ ورندو وہ ایریا انفیکٹڈ تھی ویندی ہے بلکہ جو سو اندر انفیکشن گھنو تھیندو ہے وائرل انفیکشن تھی ویندو ہے سو ان کے کرے جو ہے سو ماں انن بھائرن کے ادرنن کے یا اجڑن کے جھلینداسی تو مہربانی کرے اڑن جو ہے سو وٹ تو نہ ونجو اڑی شیوں استعمال نہ کرو جیسا واقعی بجائے فائدے کے نقصان تھی وجے چھو جو بیا گھریلو ٹوٹکا کھوڑ سارا ہوندا ہے یہ کٹ ڈیارن دمب ڈیارن یہ تمام جو ہے سو نقصان دہ ہوندا ہے یعنی باقی اواں جو ہے سو گھریلو ڈس جے حوالے سان جی لسن ہے یعنی سندھی تھوم ہے تا تھوم کے کٹے پیسٹ کرے وہ ان جگہ تے لگائے سکو تھا انشاءاللہ تعالی ان سے بھی اللہ تعالی ان میں شفا رکھی ہے واں کے قدرتی طور تے ان
0: سے بھی تو ننڈڑو ہے تو بہتر ہے تو ہلو اچے نزدیک بھی ہے رو پر
1: یعنی ماں ایکڑی فرسٹ ایڈ بدائی ہے یہ علاج تو فرسٹ ایڈ ہے یا کہ باقی ٹریٹمنٹ تو تمام ضروری ہے ان دے لئی ٹریٹمنٹ تو بالکل ان کے کھپے ہومیوپیتھک جے والے سان کامیاب ٹریٹمنٹ اسا نیندا ہوں جی اللہ تعالیٰ کی مہربانی سے بالکل جو ہے ٹھیک تھے محسوس بھی نہ ہے تو کدیں ان کے یہ تکلیف تھی ہوئی
0: پروگرام میں ایک بیو کالر موجود ہے 0301-2196-851 پروگرام صحت کی گال چی میرا پر ایف ایم 94 جو آواز سوان جی سماعت میں پہنچے پیو اسان جی اسٹوڈیو میں موجود پروفیسر ڈاکٹر منظور حسین میمن صاحب سندھ جا مشہور و معروف ڈاکٹر جو کم سے کم بے 30 سال تجربہ ہے 25-30 سال تجربہ ہے جو ڈاکٹر صاحب جی شروعات میں 2021 میں اتنے اِسی مہراپور میں آیا تو ان ٹائم بھی ڈاکٹر صاحب جو 25 سال تجربہ ہو تو 5-6 سال گزری آئیں یعنی ان سال ان دفعے آؤں چندس ڈاکٹر صاحب جو ایکسپیرینس ہے وہ 30 سالن کا متھے ہے کراس کرے ویو ہے تے پروگرام میں کال دی طرف ہلوں بھائی کالر لائن تے موجود السلام علیکم
3: وعلیکم السلام
0: سائیں مجا کے صاحب پیو گلائے
3: عبد الرشید خانوان خانوان
0: خوش آمدید چوندا خانوان جے بھا کے چا پچندا مجا سائیں ڈاکٹر صاحب کا
3: ڈاکٹر صاحب وبا پرے بار زکیل آیا سا جے مکھے آئے فالج جے 13 سال ہلے دو
0: جی مجا سائیں
3: ارض کیو تے پہرے میں جو اس ارض یا تا نے جو کوئی علاج تھی سکے تے بلڈ پریشر بھی صحیح ائے باقی بھی کو مسئلہ کو بھی نہ نہ شوگر ائے نہ وری جو اس بلڈ پریشر ائے
0: الحمدللہ انہیں جو علاج بھی تھی سکے تو تا کے 13 سال ا پر کو اڑو مانو 16-17 سال وارو بھی الحمدللہ ڈاکٹر صاحب گھمایو باقی اللہ تعالی جی ایکڑی جگہ مینوفیکچر ہے ان جی کیئر بھی نہ تو کرے سکے ہاتھ کم نہ تو کرے ان شاء اللہ ان میں تاج سن تھل ہوں ان شاء اللہ ڈاکٹر صاحب کا ریگولر مسلسل علاج کراس اللہ میں امید ہے رزلٹ ملن تاکہ دوست ڈاکٹر صاحب وٹو گمبڑ جو وہ بھی ان جو بھی ہاتھ بھی کم نہ کرو ہو باہ متھے بھی نہ کرے سکندو الحمد للہ ڈاکٹر صاحب وہ مانو ہانے ایندو ہے تو چوندو سائیں مجھے ہاتھ بھی کم کرے تو آنگریوں بھی کم کن تھی
3: ماشاء اللہ
0: ہاں گمبٹ میں چھڑے کے اتنے اچے تو ڈاکٹر صاحب ان میں اندازہ لگایا تو اللہ تعالیٰ کی کا دین ہے اللہ تعالیٰ کی طرفا کا شفا ہے تدہ مانو اچن تھا ڈاکٹر صاحب اتری رش ڈس ہوں پر یہ ڈاکٹر صاحب جو مہربانی ہے اصان کے ایف ایم سے اچے تو اواں جڑے دوستن کے معلومات دین کے لئے بھائی ان بیماری کا ہوں بچی سکبو ان جو ہی علاج ہے ان جو ہی علاج ہے ٹھیک ہے سائیں ایف ایم بدھو ڈاکٹر صاحب وہاں کے بدائی جی سر ڈاکٹر صاحب
1: हाँ जी सर बिल्कुल जैसे पैरियां भी पूछो है तो असो पैरियां भी अदे के यो ही जवाब हों तो रूबरू अचो हाँ भी अदे के यो ही चंदी तो बिल्कुल रूबरू अचो छो जो फॉलेज पैरालाइस यानी पैरालाइज्ड एकड़ी जो बाह थी वे यानी उनमें खोड़ सारी वजूहत होंदियों ब्लड सर्कुलेशन खत्म थी रगू डैमेज थी वन त जैसे एक शिफा अल्लाह ताला जे हथ में आए पर अड़े किस्म जहाँ जैसे केसिस अस आया इंदा तो उनके जैसे दवाओं दिन तो अल्लाह ताला जी मेहरबानी से बिल्कुल ठीक थी वादा हाँ भी अंडर ऑब्जर्वेशन अस बचार अड़ा पेशेंट आन पर अल्लाह ताला जी मेहरबानी से रिसेंटली अज भी एक पेशेंट आयो जो लेडीज़ पेशेंट हो जो बिल्कुल यो एक बाह जो उनकी सुन हुई लेकिन हाँ उनकी बाह उ हल्की थी आए उनमें इम्प्रूवमेंट अचण शुरू थी वही है यो अल्लाह ताला जा लख एहसान है सो अदे के दस जरूर रूबरू दिखारे
0: यही वक्त है कमर्शियल ब्रेक जो हलूँ था कमर्शियल ब्रेक की तरफ गद गद जो बुधंदा रहो जी मेहरापुर एफ एम 94
4: खूबसूरती जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम इन में मौजूद विटामिन ई बीड्स ए जदीद माइक्रो बीड्स फार्मूलो अवाजी स्किन के बनाए निखरी ए चमकदार सिर्फ बिन दिहन में डार्क स्पॉट्स के करे खत्म ए दिए कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर दिन जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
5: आशिक होंडा शोरूम मेहरापुर एटलस होंडा मोटरसाइकिल चोपर एतमाद आई मा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जैमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट आरपीएम जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जैर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ते जिलाए आसिम हुसैन आराई 0307 3592120

0: السلام علیکم ادا.
1: وعلیکم السلام ادا. چھو پریشان آئیں
0: ادا؟ نو دکان کھولیو تم پر ہلے نہ تو چھا کجے
1: ادا؟ دکان جی مشوری کرائی تھئی
0: نا ادا؟
2: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو. مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی. کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرائن تے دلی نہ تھی چوی.
0: مجھے دکان جی بے ڈرندی.
1: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی.
0: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا.
2: آفیس جی میرا پور ایف ایم 94 نزد گرلس ڈگری کالج حالانی روڈ میرا پور. رابطے لائے منصور احمد میمن 0301-380-8347.
3: مہراب پور کے ہو تو آواز بھی مہراب پور کی ہے. سنتے رہو جی ایف ایم 94.
4: کمرشل بریک بعد ایک دفعہ بیہر وہاں سبنی سجنن کے خوش آمدید چوں تھا. پروگرام صحت شی گال چی میرا پر ایف ایم 94 چو آواز سماں جے سماعت نی پہنچے پیو. اساں جے اسٹوڈیو میں موجود سن جو مشہور و معروف ڈاکٹر پروفیسر منظور حسین میمن صاحب جے کی سند جا مشہور و معروف ڈاکٹر ہیں. ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چنچر آچر ائی سومر تے صبح جو 10 کان شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوتلی کبیر روڈ مہراپور میں مریضن جو علاج کرنا ہے. ڈاکٹر صاحب ہر اربع خمیس ڈاکٹر صاحب ہر جمعے چھنچھر آچر یعنی ہفتے جا 3 ڈی چیک اپ فیس بالکل مفت ہوں. ڈاکٹر صاحب یعنی اواں کے دوا اسٹور تے وٹھنی پوندی. باقی جی چیک اپ فیس ہے وہ ڈاکٹر صاحب کی طرفا کمپنی طرفا بالکل مفت ہوں. جی اساں پروگرام میں ذکر کیا سی پہرے حصے میں کافی اڑا مریض ہیں جے پرے پرے کا ڈاکٹر صاحب اڑ چن تھا بی جگہ تا لا علاج تھی کرے کراچی میں لاڑکانے میں سکر میں حیدرآباد میں لا علاج تھی کرے ڈاکٹر صاحب وٹینا ہیں. اڑو ہی پیشنٹ جا ویوز اواں تھی پہنچایوں تھا جو لاڑکانے کھان سکھر کھان سن جے مختلف جو سو اسپتال میں تھی کرے جدید ڈاکٹر صاحب وٹ آیو او آیو پیر گوٹ کھان تو ان جا ویوز اچھو بدھاؤں تھا. الحمدللہ اللہ تعالیٰ جو حکم سے وہ شفا یاب جو تھی وہ ڈاڈو سیٹسفائی ہوں مطمئن ہوں تو پہنجا ویوز ڈیند ہے سائیں یا مجھے طرفا بین تین بھی پہنچا جی مکھ اللہ تعالیٰ شفا ڈینی ہے تو یہ ہی کہیں بے جو بھی بھلو تھی اللہ تھی اللہ سے ان کے بھی شفا عطا فرمائے.
5: تکلیف چھا ہوئی تا مجھے کلینک جرمن ہومیوپیتھک کلینک مہراپور آیا ہو
6: سائیں وات صفا پکلو مانی نہ بخائی سان کا شین
5: وات میں چھالا ہویا
6: چھالا
5: دی ٹریٹمنٹ کرائی فرق کو تو ہائی پی کون تے سگو گلا سگو پیا نہ گلا کون تے سگو ہانے جے کی دوا دینی سی الحمدللہ ان میں وہاں کے کترو فرق
6: فرق ہویا سائیں بالکل
5: کترو ہی رکھائی سگو تا
6: کھائی سگو دا شین
5: گلا سگو تا الحمدللہ گلا نہ پیا سگو بالکل پر ما صرف اسا جو پوچھن جو مقصد یہ ہوں تو اساں جو جو کلینک ہے ایکڑی قسم دی اساں پنج یا پروگرام ہوں تو ہے اساں جو یا ان حوالے سے اساں پنج بدھندن تے ایکڑی انفارمیشن یا اویئرنیس دینا ہوں تو تواں جو کو بیو علاج کرایو تھا ان ماں واں کے اترو فرق ہوں تو بھیا ان جا سائیڈ افیکٹ ہوندا ہے پر ہن علاج میں ہومیوپیتھک مانن کے شاید اتری اویئرنیس جان نہ ہے ان حوالے سے اساں انن تائیں صرف جان پہنچائی دیو تو ہن علاج کرن سا اواں کے کترو فرق پے تو ائی رزلٹ اواں دے سامو ائے جے کو پیشنٹ اواں کے بدھائے تو پے پنجے واتو جے کلینک تے اساں جے وری ہلی آیو ائے ائے صرف انے لائے تے مکھے جے کی یہ تکلیف ہوئی جو جو جو کورس جا رہلو جے کو ہی رادو وٹھے تو پیو تا ان سا ان کے فرق پے جیو ائے جے کو بی دوا ما ان کے فرق نہ پے ہو ان ور سان چھی یہی گل ائے. ہاں
6: سان یہی گل ہے بالکل
5: تا دوا ما مطمئن ائے بس ہن اواں بین بدھندن کے کیڑو ان اساڈی کلینک تے پلیٹ فارم تے کیڑو میسج بابا
6: میسج یہ نہیں دے ماشاءاللہ دوا بھلیہ بالکل بیان دی وتی دے فائدہ تا کوئی بھی نہ پے
5: جی سر
6: انہاں کو وتے کا پیسہ خرچ گا دے ماشاءاللہ دوا بھی بھلیہ فائدہ
5: اور خرچ بھی گھٹ تھیو فرق بھی پے جیو بیو بھی نقصان کو نہ پیو
6: ڈاکٹر ہن بابا تھیلی گندو گھر ما سے سبا
5: اسا وٹ نہ تھیلی ہوئی نہ سوئی ہوئی ائی صرف دوا ہوئی ائی ہومے پتی دوا جی
6: سائیں
5: بڑی مہربانی تھینک یو
4: تمام بہترین ڈاکٹر صاحب ڈسو جو منا ادو ایکڑو پان ویوز ڈے تو پان گالائے تو پان ایکڑو بدھائے تو مکھے من ایترو ایکڑو فائدہ پیو آہی یقیناً یہ ہی تھیندو آہی تے مانو جن کے ایکڑی شفا ملندی آہی تو وہ ڈاڈو مطمئن بھی ہوندو آ وہ خوش بھی ہوندو تو پروگرام آہی صحت کی گال چی مہراپور ایف ایم 94 جو ہی آواز اواں جی سماعت نے پہنچے پی 0301-9196-151 لائیو کال جو نمبر ہے 0301-9196-151 ڈاکٹر صاحب ڈسو اِسی وہ دوستن کے یہ چوندا ہوں جن ادے جو وات بھی نہ پی پڑجی یعنی ان جو گالائن بولائن کے جو بیٹھل ہو وہ ڈسو کترو خوش ہو وہ تا ڈسو ان میں انداز لگائے سکو تھا
7: جی سائیں بالکل اسانخے بے انتہا خوشی تھی ہے جدید اڑو قسم جو جو پیشنٹ ہوں جن کے کتنا بھی فرق نہ پہ اساں جی ہومیوپیتھک ٹریٹمنٹ سے ان کے فرق پہ لیکن شفا اللہ تعالیٰ کی ہوں دوا اساں کوشش کرنا ہوں تو ان کے جو بہتر کا بہتر جرمن ہومیوپیتھک میڈیسنس کے حوالے سے دواؤں لوں تو جی وہ بالکل جو ٹھیک تھی ویسے اللہ تعالیٰ کی مہربانی سے پیشنٹ جدید بلیو کرے ان دوا کے ریگولر طریقے سے مکمل طریقے سے پرہیز سے گھر استعمال کرو یقین سے استعمال کرو تو ان کے بالکل فرق تھی چاہے وہ پہرا کراچی چھو نہ وی ہوجائے چاہے وہ لاڑکانو چھو نہ وی ہوجائے سکھر چھو نہ وی ہوجائے پر جدید اساں وٹ ایندو ہے دوا ان کے ڈیندا ہوں وہ استعمال کرتا ہے تو اللہ تعالیٰ کی مہربانی سے ثبوت تاج ساموں ہے تو پیشنٹ جو ہے سو بالکل پانچ زبانی بدائے پہ تو اساں کے الحمد للہ فرق پہ ہے
4: تمام بہترین دوست کے بدائی ہلوں پروگرام صحت کی گال چی مہراپور ایف ایم 94 کے اسٹوڈیو میں لائیو پیش کیا پہ وے اہم پہنجو میزبان حاکم علی جسکانی اہاں سا گڈ آئی اسانجے اسٹوڈیو میں موجود سندھ جو مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جو صحت بابت جانے رہا ہے ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچر آچر سومر تے صبح جو 10 to 5 تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوتلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن 0301-9196-151 اساں جو لائیو کال جو نمبر آہی تماں اساں جو پروگرام میں بذریعہ لائیو کال شامل تھی سگو تھا اماں کے کدیں بھی مایوس نہ تھنو پتے جی پتھری ہے گردے جی پتھری ہے مسانے جی پتھری ہے نک جی ہڈی ودھیل ہے گلے جا گدود ودھیل ہیں ان سبھی بیماریوں جو بغیر آپریشن کے ڈاکٹر صاحب کامیاب علاج کندا ہیں ان کا علاوہ اماں کے ہیپاٹائٹس بی ہے سی ہے فالج یعنی جن کے ادرنگ ہے یعنی بھلی کھڑی کیڈو بھی پرانا ادرنگ ہو جائے 10 جو 15 جو 20 جو یقیناً اللہ تعالیٰ ان کے شفا دین والا ہے اواں کے کیڈو بھی پرانی خارش ہے اواں کے کیڈو بھی پرانو جوڑن جو سور ہے سندھن گوڈن جو سور ہے گھنا مانو ویہندا ہیں تو اتھی نہ ہن سکندا اللہ تعالیٰ کی طرفا شفا رکھل ہوں ڈاکٹر صاحب علاج کندو ہے جی اساں ایک مانو جا ویوز ہلایا جو تمام پرے کا پیر جو گوٹ کا آیا پیر گوٹ ڈسو مہراپور کا کافی پرے ہے یہ سمجھو خیرپور کا بھی کافی اگتے ہی ہے تو اتنا بھی ایکڑو 60 kilometers 70 kilometers 80 kilometers کا یا ڈسو اگ میں بلوچستان جا پیشنٹ ڈاکٹر صاحب وٹ انہیں کمبر شداد کوٹ لاڑکانے جا پیشنٹ اکثر کرے ڈاکٹر صاحب جا انہیں ڈوکری وٹ ہاں موہن کے دڑے ڈوکری جا جو سو پیشنٹ ڈاکٹر صاحب وٹ اندا رہندا ہیں تو ڈسو شفا ملے تھی تڈیں وہ اچن تھا نواب شاہ تو عام ہے ایکڑو یا پکا چانگ اکری چونڈ کے نعرے جا مہو اچن تھا تو ان کے بھی شفا ملے تھی تر اچن تھا دادو جوہی کا اچن تھا جامشورے کا اچن تھا اللہ تعالیٰ کی ذات شفا دین والی ہے پروگرام صحت کی گال جی مہراپور ایف ایم 94 جو ہی آواز اواں سماعت تھی پہنچے پی ڈاکٹر صاحب اِسی گزارش کرنا تاکہ تو ان کے علاوہ ہی تو اج مثال جو موضوع ہے ماؤتھ السر یعنی وات جو السر وغیرہ جو مانا وات بھی نہ پٹبو ان بھی تھو ہے جے مو گٹکو یا اڑی شے کھائی ہیں ان جو بھی وات نہ پٹبو ان کے کینسر جو زیادہ ایکڑو چانس تھی ویسے گھنٹ کے
7: جی سائیں بالکل اساں لاسٹ پروگرام میں بھی تذکرو کیا سی تو جدید کیر یعنی گٹکو استعمال کرو ہے تو ان جو وات بھی جو ہے سو یعنی پہ یہ سمجھو تو تھوڑا کھلن ہے پو آستے آستے وہ وات پٹجن جو ہے سو ان جو ختم تھی ہے یعنی وات بھی نہ کھولے سکتا ہے ان کے یہ جو ہے سو گلے جی کینسر تھی ویندی ہے پیشنٹ کو جو سو یعنی لاچار تھی پڑھو ہے لیکن اصا ان جی لاسٹ پروگرام میں اصا چی چاہے اسموکنگ کرے تو یا چکو سو گٹکو استعمال کرے تو وہ جی شخص بچن چاہے تو اصا وٹ ہومیوپیتھک میں انجو کامیاب علاج ہے سو جن کئی ادے سے ویدھن ہے یا تکلیف ہے تو اصان جرمن ہومیوپیتھک کلینک سے بالکل جو سو اچن اصا ان کے ٹریٹمنٹ ڈیندی جن سے وہ بالکل ان کے مضر اثرات ان جا ہیں وہ بھی ختم تھی ویسا گڈو گڈ جو سو ان کی وہ جی عادت ہے وہ بھی جو سو کٹجی وی ماں ضرور جو سو ان دوستوں کے چندس تو مہربانی کرے اڑی صحبت کا اڑی جو سو کمن کا پاسو کن جو سو یعنی ایک اللہ تعالیٰ جو بھی قدرتی کھوڑ سار شیوں ہیں جے جو سو استعمال کرنے سے وہاں تندرست رہی سکو تھا تندرست رہن سے گڈو گڈ تھی زندگی کے خوشگوار چھو زندگی تمام خوبصورت ہے اللہ تعالیٰ جی ایکڑی امانت ہے ان کے تا خوبصورت طریقے سے جو سو گزارے سکو تھا تاکڑی قدرتی شیوں جو سو استعمال کر سکو تھا سونف ہر کھادے کا بعد میں چوسن تمام ایکڑی بہترین جو سو عادت ہے ان سے مادو جو صحیح رہے تو جن کے وات میں سمیل رہندی ہے جی چاہے تو جو سو سمیل ختم تھے تو ایک تو فودنے جو استعمال کر سکے تو ننڈڑو الائچی یعنی ننڈو فوٹو جو سو استعمال کر سکے تو ان سے بھی کافی اثرات پہ جی ویندا ہیں یا سوڈا جو سو سوڈا ہوں ہے وہ ان جا گراڑا کر سکن تھا ہیڈ پانی میں وجی ان جا گراڑا کر سکن تھا یہ کافی اڑی شی ہوں ہیں جے اواں جے جو سو طبیعت کے رکھدی گڑ گڑ قدرتی ایکڑو سو قدرت جو ایکڑو پانچ نظام ہے قدرت جی سنت اساں جے ہلنداسی تے کدی بھی بیمار نہ تھینداسی اساں روزانو جے اساں جو سو ایکڑی مسواک کنداسی تے مسواک کرن سان تے الائی کتری بیماری جو سو دور تھیندی اواں جی السر اواں جی کینسر اواں جی جے بھی جو سو یعنی پیٹ جو بیماریوں ہیں وہ سب دور تھیندی دندن جو جے بھی جو سو بیماریوں ہیں وہ دور تھیندی اواں بھی پیسٹ وغیرہ استعمال کرتا ہے تو ان سے صرف اواں جی سمیل ختم تھی ہوں یا کو بیکٹیریاز لیکن مسواک کرنے سے اواں جا جو سو نہ صرف سمیل ختم تھے تھی یا جو سو داغ ختم تھے بلکہ اواں جا دند بھی مضبوط تھا ان میں بھرپور ایک کیلشیم ہوں جو اواں کے جو سو طاقت دے تو دند اواں جا مضبوط تھا گالان لائ خوڑک جو ہے لیکن ٹائم بھی جو سو کالس وغیرہ بھی ہیں ان کے کرے جو سو کے دوست کے ان بارے میں کچھ بھی پوچھنو ہے یا علاج کے بارے میں کلینک جرمن ہوم کلینک ہفتے جا چھ موجود ہوں کانٹیکٹ نمبر آکم صاحب ایک دفعہ بیئر بدائیں ایڈریس وغیرہ تو ان تمام بالکل اچھا
4: ڈاکٹر صاحب پہ کال کی طرف ہلوں پہ السلام علیکم
8: وعلیکم السلام
4: جی بابا کیر صاحب گلائے پیو
8: مومن بردی پہ گلایا شہر میرا پور کا
4: جی مجھا سائیں چاہ پوچھن دا ڈاکٹر صاحب کا
8: سائیں مجھے ننجڑو بھانے جو ہے بن سالا عمر دا
4: جی جی ادا
8: تو وہ منہ جو کو کھاتو کھائے تو انہوں نے پیٹ پھوک جی دو ونے سے انہوں نے کہا بخش چورتی کرے تو انہوں نے بدبوئی دی تھی
4: تمہاں جسو مہراپور شہر میں آئیو ڈاکٹر صاحب بے مہراپور شہر میں موجود آہی آسانی سے تا ڈاکٹر صاحب وٹ ونی سگو تھا ننڈڑے کے ونی دیکھارے اچو سو ڈاکٹر صاحب کا علاج کرایوس انشاءاللہ اج تماں کال کیا وری جڑے ہیں 15 دی 8 دی کال کندو تو ان جو رزلٹ تا پان بدائندو تو اترو ننڈڑے کے فرق پئی جی ویوا
8: انشاءاللہ انشاءاللہ
4: اج تا دی نوٹ کرے چھجو سبانے ڈاکٹر صاحب کان دوا وٹھو وری 8 دی کال کرے مکھے پروگرام میں تا پان بدائندو ان ہی نمبر تے سائیں ڈاکٹر صاحب اسا ننڈڑے جی دوا ورتی سے ڈاکٹر منظور صاحب کا اسا کے اترو رزلٹ ملیو ہے اتری امید ہے اللہ تعالی میں
8: ٹھیک
4: ہے ٹھیک ہے ودی ایف ایم بدو ڈاکٹر صاحب وا کے بدائے تو روبرو سبانے ونی دیکھاریس ٹھیک ہے ودی کے
8: نے ڈاکٹر صاحب بدائے اسا کے
4: بالکل مہربانی جی ڈاکٹر صاحب
7: بالکل اسا دسو ایک ہر ایک جس جو شروعات کے پروگرام میں چوسی تا ہر بے شخص مادے جی بیمارن میں مبتلا ہے ائی نہیں بارے میں تا کے بدائے سی دوا تا سمیلنگ اچے تھی پیٹ جا جکی بھی تکلیف ہے ان جو علاج صرف ہے صرف ہومیوپیتھک میں بہتر ہے ہومیوپیتھک دسو جکی بھی بی علاج ہے وہ صرف عارضی ہوں تاکہ ایسیڈیٹی تھی تا کیپسول کھائی وقتی طور پہ تاج ایسیڈیٹی ختم تھی لیکن ان جا سائڈ افیکٹ بیا کھوڑ سارا جگر تے اواں جی جو سو सिक्स ते आहिनि ऐं अवां जी नज़र ते आहिनि, अवां जे दिमाग़ ते आहिनि, अवां जे जिगर ते आहिनि. इन जे करे अवां इन्हनि सभिनी शयुनि खां जेकॾहिं बचणु चाहियो था त सिर्फ़ु होम्योपैथिक तव्हां रुजू थियो, होम्योपैथिक मेडिसिन इस्तेमालु कयो, उनजो को बि साइड इफ़ेक्ट कोन्हे को. ऐं जंहिं शइ जो साइड इफ़ेक्ट न हुजे ऐं ॿिए इलाज खां सस्ती हुजे ऐं बहितरु हुजे त मुंहिंजे ख़्याल में त उहो जेको आहे सो रस्तो बहितरु हूंदो आहे. इन जे करे होम्योपैथिक हिन वक़्तु सॼी दुनिया में जेको आहे सो मशहूरु आहे ऐं हिन वक़्तु उन होम्योपैथिक खे तमामु हिकिड़ा जेको आहे सो यानी मां हर उहो फ़र्दु जेको ॼाण रखे थो त उहो होम्योपैथिक ई इस्तेमालु करे थो.
4: राम सिहत जी ॻाल्हि चई मेहराब एफ़ FM 94 जो हीअ आवाज़ु अव्हां जे समाजनि ते पहुचे पियो. अव्हांजो पंहिंजो मेज़बान हाकिम अली जिस्काणी अव्हां सां गॾु असांजे स्टूडियो में मौजूदु सिंध जो मशहूरु व मारूफ़ डॉक्टर मंज़ूर हुसैन मेमन साहिबु. ऐं सिंध जो चवंदो आहियां पर जंहिं वटि बलोचिस्तान जा पेशंट अचनि था त असीं ईअं चवंदासीं त बलोचिस्तान जो बि मशहूरु डॉक्टर आहे. इवन ॾिसो देरा बुगटी खां वठी करे डॉक्टर साहिबु वटि अचनि था, झलमंगसी बलोचिस्तान खां ईंदा आहिनि, कंबर शिदत खां देरा मुराद जमाल जा डॉक्टर साहिब वटि पेशेंट अचनि था, खुशदार बलोचिस्तान खां डॉक्टर साहिब वटि पेशेंट अचनि था. त इन मां हिकिड़ो कॉमन आहे त डॉक्टर साहिब न सिर्फ़ हिते सिंध में पर इहो बलोचिस्तान में बि डॉक्टर साहिब एतिरो मशहूरु आहे. डॉक्टर साहिब ईअं ई आहे यकीननि
7: अलाह ताला जी करम नवाज़ी आहे.
4: तमामु बहितरीन दोस्तो, अव्हांखे ॿुधाईंदा हलूं प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमन साहिबु हर अरबा ख़मीस जुमो छंछर आचर ऐं सूमर ते सुबुह जो 10 खां 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पुटरा पेट्रोल पंप कोठड़ी कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि. डॉक्टर साहिब जूं ख़ासि महिरबानियूं आहिनि, मोहबतूं आहिनि जो पंहिंजो असांखे क़ीमती वक़्तु ॾींदा आहिनि. का बि बीमारी लाइलाज नाहे. माण्हू लाइलाज थी करे बि जेके कराची मां बि मोटी था अचनि उन्हनि जो बि डॉक्टर साहिब वटि इलाज मौजूदु आहे. यकीननि अल्लाह ताला जी ज़ात शिफ़ा ॾियण वारी आहे. अल्लाह ताला मां कॾहिं बि मायूस नाहे थियणो, मायूसी कुफ़ुर हूंदी आहे. अलाह सिंह जी ज़ात शिफ़ा ॾियण वारी आहे. अव्हां हिकु दफ़ो डॉक्टर साहिब खे ज़रूरु ॾेखारियो. जॾहिं अव्हां डॉक्टर साहिब खे हिकु दफ़ो ॾेखारींदा त यकीननि अव्हांजी पंहिंजी बि हिकिड़ी दिलि मुतमैन थींदी ऐं अव्हां डॉक्टर साहिब मां बि मुतमैन थींदा, उन जी ट्रीटमेंट मां मुतमैन थींदा ऐं अलाह साईं जी ज़ात शिफ़ा ॾींदी. डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि. पिते जी पथरी आसानी सां डॉक्टर साहिब वटि निकिरी वञे थी. अक्सर करे माण्हू ऑपरेशन करे वञी पितो कढाए ईंदा आहिनि. अव्हांखे पिते जो ऑपरेशन कराइण जी ज़रूरत नाहे. 30 साल तजुर्बो रखंदड़ प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमन साहिबु जेको इलाज करे थो, वॾे खां वॾी पथरी जा जॾहिं मूं वटि हिकिड़े माण्हू जा व्यूज़ आया आहिनि, 23 mm जी तमामु वॾी पथरी हुई, उहा बि पिते में. उहो पाण अल्ट्रासाउंड खणी आयो त साईं मुंहिंजी अल्ट्रासाउंड आहिनि ही 5 महीननि में मुंहिंजी 23 mm जी पथरी निकिरी वई आहे पिते मां. तकलीफ़ बि कान आहे, अल्ट्रासाउंड बि निल आहे. अलहमदिल्ला ऐं ॾाढो मुतमैन आहियां, ख़ुशि आहियां. ऐं यकीननि डॉक्टर साहिब खां जॾहिं इलाज करायई त उहो माण्हू हिन महिल ते उनखे वरी पिते जी पथरी न थी आहे. त जेकॾहिं पितो माण्हू कढाए अचनि था त उन्हनि खे वरी मादे जी तकलीफ़ रहे थी, जो पिते वारो जेको वज़न आहे उहो मादे ते हलियो वञे थो. यकीननि मादे जी तकलीफ़ बि इंसान खे सीने में जलन थिए थी. के के माण्हू तीअं सम्झंदा आहिनि त असांखे दिलि जो सूरु आहे. डॉक्टर साहिब ईअं बि थींदो आहे?
7: बिल्कुलु सही.
4: त उन उहो कीअं ख़बर पए माण्हुनि खे? इहा थोरी असां चाहींदासीं त असांजे मौज़ूदु ॿुधंदड़नि खे तव्हां ॼाणिजो.
7: जैसे बिल्कुलु पिते जी पथरी जे हवाले सां पितो ॾिसो, हिकिड़ी मां पहिरीं ॻाल्हि कढायां त जेकी किडनी स्टोन थींदो आहे त उनखे रस्तो हूंदो आहे यूरिथरा जे वसीले जेको आहे सो यानी उहो पथरी हुनजी निकिरी वेंदी आहे. उहा कैल्शियम मां पथरी ठहंदी आहे. हीअ जेकी पिते वारी पथरी हूंदी आहे उहा फेट जी जेको आहे सो हिकिड़ी गोड़ी हूंदी आहे जेकी पिते में ई मौजूदु हूंदी आहे. ऐं जॾहिं इहो इलाजु थींदो आहे त उनमें पितो ई हुनखे कढी छॾींदा आहिनि. लेकिन असांजी जेकी होम्योपैथिक दवा हूंदी आहे उहा उहो कमु कंदी आहे जो अंदरि हुनखे ॻारे छॾींदी आहे ऐं उते ख़तमु करे छॾींदी आहे. अच्छा, हाणे उनजी ख़बर कीअं पवे या त कहिड़ी तकलीफ़ थिए थी या जेकी इहा तकलीफ़ थिए थी त उहा उनजो डायग्नोस कीअं कराए? हिकु त उनजो सोनोग्राफ़ी जॾहिं अल्ट्रासाउंड कराइबो आहे त पोइ ख़बर पवंदी आहे त गाल ब्लेडर स्टोन आहे या जेको आहे सो गाल ब्लेडर स्टोन केतिरी आहे ख़बर पवंदी आहे. लेकिन उनमां जेकी कॉम्प्लिकेशन्स थींदियूं आहिनि उहो इहो थींदी आहे त जेको आहे सो दिलि कची थींदी थींदी आहे उल्टी वांगुरु दिलि थींदी आहे ऐं हयाउ में जेको आहे सो हुनखे शदीद पेशंट खे सूरु पवंदो आहे तक़रीबन इहो सूरु राति जे टाइम में जेको आहे सो ज़्यादा उथंदो आहे कहिड़े बि टाइम ते पइजी सघे थो लेकिन ज़्यादा टाइम राति जे टाइम में उनखे पइजी सघे थो अहिड़ियूं गर्म अशिया या चटपटीशन ज़्यादा इस्तेमालु करण सां या तकलीफ़ जेको आहे सो वधी वेंदी आहे ऐं जॾहिं तकलीफ़ वधंदी आहे त मां पहिरीं ॻाल्हि कई त पेट फूलजी वेंदो आहे ऐं अव्हांखे जेको आहे दिलि कची ऐं उकारा ऐं हयाउ में सूरु उन खां पोइ गॾु गॾु जॾहिं तकलीफ़ वधी बि वेंदी आहे त फीवर बि अव्हांखे महसूसु थींदो आहे ऐं एतिरे क़दुरु जो पेशंट खे तकलीफ़ वधी वेंदी आहे जो पेशंट हॉस्पिटलाइज़ वञी थींदो आहे पोइ जॾहिं हुन जूं टेस्टूं वग़ैरह थींदियूं आहिनि जीअं मां पहिरीं ॻाल्हि कई त अल्ट्रासाउंड वग़ैरह थींदो आहे पोइ ख़बर पवंदी आहे त हुनखे गाल ब्लड टेस्ट ऐं पहिरां ॻाल्हि इहा आहे त जॾहिं बि छो जो हीअ शुरूआती तकलीफ़ुनि में जॾहिं थोरी थोरी हिनखे पथरी अंदरि ठहंदी आहे त ख़बर न बि पवंदी आहे जॾहिं इहा तकलीफ़ वधी वेंदी आहे ऐं इहे तकलीफ़ूं जॾहिं ज़ाहिर थींदियूं आहिनि त पोइ ख़बर पवंदी आहे त मूंखे जेको आहे सो पिते में पथरी आहे तेसिताईं पथरी जेको आहे वीह वीह एम एम ते पितो पथरियुनि सां भरिजी वेंदो आहे पोइ ख़बर पवंदी आहे ऐं पोइ जेको आहे सो केरु लेट कंदो आहे ऐं त उन में इहो बि थींदो आहे जो अंदरि पितो बस्ट बि थी सघे थो ऐं इन सां मौत बि वाक़िअ थी सघे थो इन जे करे अव्हांखे जेकॾहिं अहिड़ी तकलीफ़ आहे तव्हां जल्द अज़ जल्द जेको आहे सो तव्हां कंहिं बि सुठे डॉक्टर सां जेको आहे सो रुजू थींदा कयो ऐं अल्ट्रासाउंड कराईंदा कयो उन खां पोइ अव्हांखे जॾहिं ख़बर पए त जेको आहे कोशिशि कंदा कयो त होम्योपैथिक ट्रीटमेंट हुन में बेहतरु आहे ऐं उन सां ई जेको आहे फ़र्क़ु काफ़ी पइजी सघे
4: डॉक्टर साहिबु फेसबुक ज़रिए कोई दोस्त असां गॾु आहिनि आबिद हुसैन बरलो साहिबु प्रोग्राम ॿुधे पियो मोहम्मद रमज़ान महमूद साहिबु असांजो प्रोग्राम ॿुधनि पिया ऐं फेसबुक ते ॾिसनि पिया वक़्त जो अहसासु अव्हांजा जेके डेज़ आहिनि हिकु दफ़ो ॿीहर दोहराईंदा हलंदासीं लाइव कॉल जो नंबर या असांजो कॉन्टेक्ट करण जो जेको नंबर आहे दोस्तनि खे ॿुधाईंदासीं 0301 2196 8051 ऐं डॉक्टर साहिबु हर अरबा ख़मीस जुमो छंछरु आचरु ऐं सूमर ते यानी हफ़्ते जा 6 ॾींहं अरबा ख़मीस जुमो छंछरु आचरु ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि 0301 2196 8051 डॉक्टर साहिब जो नंबर आहे ऐं अव्हांखे ॿुधाईंदा हलूं का बि बीमारी लाइलाज नाहे अधरंगो आहे पिते जी पथरी आहे गुर्दे जी पथरी आहे मसाने जी पथरी आहे नक जी हॾी वधियल आहे साह खणण में तकलीफ़ आहे दम आहे उन्हनि सभिनी बीमारियुनि डॉक्टर साहिबु कामयाबु इलाज कंदा आहिनि औरतुनि या मर्दनि जे पोशीदा बीमारियूं मर्दनि जूं जेके पोशीदा बीमारियूं हूंदियूं आहिनि असीं ख़ामोश लफ़्ज़ इस्तेमालु कंदा आहियूं उन या औरतुनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाज कंदा आहिनि इन खां अलावा कंहिंखे हेपाटाइटिस बी आहे सी आहे केॾो बि पुराणो संधनि जो सूरु आहे कुंदरग जो सूरु आहे जोड़नि जो सूरु इन खां अलावा ॿियूं जेके मुख़्तलिफ़ बीमारियूं आहिनि जेके नंढा

ईरान ऐं अमेरिका विच में मफ़ाहमती यादाश्त नामनि ते सयूं पाकिस्तान जी वॾी कामयाबी आहिनि। क़ौमी असेंबली में ख़िताब कंदे वज़ीर आज़म जो चवणु हो त इस्लामाबाद मुआहिदे खे हतमी शिकिल ॾियाराइण में फील्ड मार्शल आसिम मुनीर अहम किरदारु अदा कयो। नायब वज़ीर आज़म इसहाक डार ऐं घरू वज़ीर मोहसन नकवीअ जो किरदार बि साराह जोॻो रहियो आहे। ईरान अमेरिका मुआहिदे सां दुनिया में पाकिस्तान जो वक़ारु वधियो। ईरानी सदर फोन करे पाकिस्तान ऐं क़ौम जा थोरा मञिया। मूं खेसि पाकिस्तान जे दौरे जी दावत बि ॾिनी। قومی وحدت لائے اساں سب ہک آئیوں اے ہک رہنداسی جنگ بندی اساں خطے میں سید آیت اللہ خامنائی جی آخری رسمن میں شرکت جی دعوت دینی ہے آخری رسموں 3-4 جولائی تھی دیو پاکستانی وفد بے شریک تھی دو قومی اسمبلی ایران امریکہ معاہدے تے قومی قیادت کے بھیٹا پیش کرن وارو ٹھہراؤ بے منظور کرے ورتو وزیر اعظم نائب وزیر اعظم فیلڈ مارشل وفاقی گھرو وزیر سمیت بھی قیادت کے بھیٹا پیش کی بئی।